0: Elimbu FM 89.6 MHz.
1: Amalemito,
2: Kanadi Nunsa,
1: Ali Babali.

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: सरल सहयात्री पौडेल, आर्थिक मन्त्री, बागमती प्रदेश सरकार।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमंगको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष शिव श्रेष्ठ, चौतारा सागाचोगढी नगरपालिका, वडा नम्बर 5, परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष सुदीप श्रेष्ठ चौतारा सागाचो गढी नगरपालिका वडा नम्बर 2 परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङबो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ जुगल गाउँपालिका परिवार

0: नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: युवराज दुलाल, प्रतिनिधि सभा सदस्य, निर्वाचन क्षेत्र नम्बर 2, सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष उद्धव नेपाल, चौतारा साँगाचोगढी नगरपालिका, वडा नम्बर 14, परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छड़ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रमुख टासी लामा तथा उपप्रमुख सुनिता अधिकारी पाँच पोखरी थाङपल गाउँपालिका परिवार सिन्धुपाल्चोक

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष टेक बहादुर तामाङ चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 3 परिवार सिन्धुपाल्चो।
2: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

Elembu FM 89.6 MHz. हेलम्बु FM 89.6 MHz मा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। दशैंको मुखमा शक्तिपीठ दर्शनमा प्रधानमन्त्री शाह सक्रिय। काभ्रेमा अवस्थित पलाञ्चोक भगवतीको दर्शन। 13 देशका प्रस्तावित राजदूतको सुनवाई सकियो। अनुमोदनबारे निर्णय गर्न समितिमा छलफल। नेकपा एमाले 2 सांसदलाई सोधे स्पष्टीकरण। पाठकलाई सभापति पदबाट फिर्ता बोलाउने निर्णय। नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। भारतको बिहारमा डुंगा दुर्घटना हुँदा बालक सहित 14 जनाको ज्यान गयो र विश्व एसियाली खेलकुद एसियडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान। लम्बु खबरको शुरूमा स्थानीय खबर। विगत केही महिनादेखि आयत ठप्प रहेको सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका आगामी असोज 32 गते शनिबारदेखि आंशिक रूपमा खुल्ने भएको छ। नाका खुलेसँगै लामो समयदेखि रोकिएको आयत व्यापारपूर्ण संचालनमा आउने अपेक्षा गरिएको छ। नाका बन्द हुँदा प्रभावित भएका व्यवसायी र व्यापारिक गतिविधिमा समेत यसले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। नाका खुल्ने भएपछि चीनसँगको व्यापारिक अनुगमन आवागमन सहज हुने र आयातमा निर्भर व्यवसायलाई राहत पुग्ने अपेक्षा गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आदिवासी जनजाति तर्फको मतगणना सम्पन्न हुँदा सिन्धुपाल्चोकले एउटै क्लस्टरबाट 2 केन्द्रीय सदस्य पाएको छ। आदिवासी जनजाति खुलातर्फ सिन्धुपाल्चोकका डाक्टर प्रेमध्वज लामा र वंशलाल तामाङ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। अन्तिम मत परिणाम अनुसार डाक्टर प्रेमध्वज लामाले 2,505 मत प्राप्त गर्दा केन्द्रीय सदस्यमा निर्वाचित भएको छ। यसै गरी वंशलाल तामाङले 1,756 मत प्राप्त गरेको छ। जनजाति खुलातर्फ 12 पदका लागि 41 जना उम्मेद्वार बीच प्रतिस्पर्धा भएको थियो। डाक्टर प्रेमध्वज लामाको कांग्रेस राजनीतिमा लामो संगठनात्मक पृष्ठभूमि समेत रहेको छ र उहाँले 2043 सालमा पाटन क्याम्पसबाट नेपालको विद्यार्थी संघको राजनीतिमा आफ्नो राजनीतिक यात्रा शुरू गरिएको थियो। यसै गरी 2059 सालदेखि निरन्तर महाधिवेशन प्रतिनिधिका रूपमा कांग्रेस महाधिवेशनमा प्रशासकीय रहँदै आएका लामाले पार्टी संगठनमा आफ्नो हासिल गरिएको छ। 14 महाधिवेशनमा सिन्धुपाल्चोक जिल्ला सभापतिका लागि त्रिभुवन विश्वविद्यालयको स्थायी जागिर छोडेर चुनावी मैदानमा उत्रिएका उनी सभापतिमा निर्वाचित हुन भने सकेन। यसपटक भने लामाले जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश समेत गरिएको छ। पाँच पोखरी थाङपाल गाउँपालिकामा बडा दशैं 2083को शुभकामना दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान चियापन तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि कर्मचारी र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूबीच चाडपर्वको शुभकामना आदान प्रदान गर्नुको साथै 4 वर्षदेखि गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेललाई विदाई गरिएको छ। गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारीलाई तथा विदाई हुनुभएका प्रमुख प्रशासकीय अधिकृत कुइकेल लगायतले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो र चाडपर्वले समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सहकार्यको भावना थप मजबूत बनाउने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लामा र उपाध्यक्ष अधिकारी लगायतले प्रमुख प्रशासकीय अधिकृत कुइकेलसँग 4 वर्षसम्म सौहार्दपूर्ण वातावरणमा सहकार्य गर्दै काम गर्न पाएको समेत बताएको छ। स्थानीय तहको विकास, प्रशासनिक व्यवस्थापन र नागरिकलाई सहज सेवा प्रवाह गर्ने कार्यमा जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले कुइकेलको कार्यकालमा प्राप्त सहयोग र सहकार्यको प्रशंसा समेत गर्नुभएको छ। दशैंको मुखमा काठमाडौँमा काकाले भतिजको हत्या गरिएको छ। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका 3 घर भएका 18 वर्षीय रोशन पाखरिनको आफ्नै काकाको कुटपीटबाट मृत्यु भएको छ। आपसी विवादका क्रममा काका रूपेश पाखरिनको कुटपीटबाट गम्भीर घाइते भएका रोशनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार काठमाडौँ महानगरपालिका 14 कलंकीमा रहेको खसी बजारमा विवादका क्रममा रूपेशले कुटपीट गर्दा गम्भीर
गम्भीर घाइते भएका रोशनको कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले 19 वर्ष रूपेश पाखरिनलाई चारजनाले पक्राउ गरेको छ र घटना लगत्तै प्रहरी वृत्त कालीमाटीबाट खटेको टोलीले मुख्य आरोपित रूपेश सहित चारजनालाई नियन्त्रणमा लिएको छ। एलम्बु खबरमा अब राष्ट्रिय खबर। बडा दशैंको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न शक्तिपीठहरूमा दर्शन शुरू गरेका छन्। नेपालीहरूको महान पर्व बडा दशैंको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रे पलाञ्चोक जिल्ला पुगेर पाँचखल नगरपालिका स्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वधार विकास मन्त्री सुनिल लम्सारसँगै काभ्रे स्थित प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिरमा पुग्नु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह बडा दशैंको चौथो दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पुग्नु भएको हो। भगवती पालचोकी भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखल नौको वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभएको छ। यसै गरी प्रधानमन्त्री शाहको पलाञ्चोक भ्रमण बारेमा जिल्ला स्थित सुरक्षा निकायले समेत पूर्व जानकारी गराएको थिएन र प्रधानमन्त्री शाहसँग सुरक्षाकर्मी समेत सिभिल ड्रेसमा मात्र रहेको बताइएको छ। पलाञ्चोक भगवतीलाई नेपालका प्रसिद्ध शक्तिपीठ मध्ये एक रूपमा मानिन्छ। नवरात्र शुरू भएसँगै पलाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि बढ़ने गरिन्छ। विशेष गरी नवरात्रको अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ र पलाञ्चोक भगवती मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन प्रमुख राष्ट्र प्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ। धार्मिक र ऐतिहासिक महत्वको यो सो मन्दिरमा प्रधानमन्त्री शाहले पनि दर्शन गर्नुभएको छ। संसदीय सुनवाई समितिमा विभिन्न 13 मुलुकका लागि प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया सम्पन्न भएको छ। सोमबारदेखि शुरू भएको सुनवाई आज अन्तिम दिन चारजनाको सुनवाई भएसँगै टुङ्गिएको छ। आज अन्तिममा साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनवारको सुनवाई सकिएपछि समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। आन्तरिक छलफल सकिएर बुधबार नै पुनः बैठक बसि नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा औपचारिक निर्णय लिन समिति को तयारी समेत गरिएको छ। सुनवाई सकिएका 13 जना मध्ये 3 जना प्रस्तावित राजदूतहरूको सवालमा भने सांसदहरूले नै नैतिक आचरण संहितामाथि प्रश्न उठाएका छन्। साउदी अरबियाका लागि प्रस्तावित सुनवार, जापानका लागि प्रस्तावित विज्ञान कुमार थापा र मलेसियाका लागि प्रस्तावित सुडामणि खरेलमाथि सांसदहरूले नैतिक आचरणको प्रश्न उठाएको छ। उनीहरूको अनुमोदनका बारेमा पनि समितिको निर्णय आउन बाँकी छ। यसअघि गत असोज 2 गते बसेको मन्त्री परिषदको बैठकले विभिन्न 13 देशका लागि आवश्यक राजदूत सिफारिश गर्ने निर्णय गरिएको थियो। नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभामा बजेट पारित गर्ने प्रक्रियामा पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै 2 सांसदसँग स्पष्टीकरण मागेको छ। पार्टीले सामाजिक विकास समितिका सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय समेत गरिएको छ। पाठकलाई समिति सभापतिको जिम्मेवारीबाट हटाउने निर्णय सहितको पत्र प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी समक्ष पुगिसकेको स्रोतले बताएको छ र आइतबार प्रदेश सभामा प्रस्तुत भएको चालू आर्थिक वर्ष को बजेट मंगलबार पारित गर्ने कार्यसूची रहेको थियो। बजेटको पक्षमा मतदान गर्न एमाले संसदीय दलको आफ्नो सांसदलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन र तटस्थ नबस्न निर्देशन सहित व्हिप जारी गरेको थियो तर पार्टीको निर्देशन विपरीत बैठकमा अनुपस्थित भएका पूर्व मन्त्री वीरबहादुर थापा र सामाजिक विकास समितिका सभापति पाठकसँग नेकपा एमाले 48 घण्टाभित्र स्पष्टीकरण दिन पनि स्रोतले बताएको छ। दशैं लागेसँगै काठमाडौँमा पनि विभिन्न भेडा छ्याङ्रा खसी बोका काठमाडौँमा भित्रिने क्रम जारी छ। दशैंको बेला माग बढ़ी हुने हुँदा देशका विभिन्न भागबाट काठमाडौँमा खसी बोका भेडा छ्याङ्राको आपूर्ति बढ़ने गर्छ र यस वर्ष पनि हिमाली भेगबाट भेडा छ्याङ्रा काठमाडौँमा ल्याइ पुर्याएको छ। यसै गरी सिन्धुली, धनुषा, सिराहा, सप्तरी, बाह्र, पर्सा, मकवानपुर लगायतका तराई, मधेस र पहाड़ी जिल्लाबाट खसी बोका ल्याएको छ। काठमाडौँको विभिन्न क्षेत्रमा राखेर यसरी ल्याएको भेडा छ्याङ्रा बिक्रीका लागि राखिन्छ। भक्तपुरको सल्लाघारीमा बिक्रीका लागि राखिएको छ। हिमालयदेखि तराई समग्र जिल्लाबाट पशु भित्रिने परम्पराले शहर बजारमा चहल पहल बढ़ाएको छ भने कृषि पशुपालनमा समेत निर्भर किसानहरूको आमदानी पनि बढ़ेको छ।
यसपालिको नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। नेपाल मनसून विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज मनसून बहिर्गमन बुलेटिन 2 जारी गरी देशैभर कतै पनि मनसून नरहेको घोषणा गरिएको छ। यसअघि असोज 70 गतेका दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायतका लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूमा यस वर्षको मनसून बाहिरिन शुरू गरेको थियो र आज बाँकी स्थानबाट पनि मनसून बाहिरिएको अर्थात अबदेखि देशैभरि नै मनसून नरहेको मौसम विभागले जानकारी गराएको छ। लम्बो खबरमा अब विदेशको खबर। भारतको बिहार गंगा नदीमा डुंगा डुब्दा बाल बालिका सहित 14 जनाको ज्यान गएको छ। दुर्घटनामा 6 जना घाइते भएका छन्। 3 जनालाई सकुशल उद्धार गरेको छ। भारतीय संचार माध्यमको अनुसार बिहारको रघुपुर विधानसभा क्षेत्र अन्तर्गत रामपुर श्यामचन्द गाउँ नजिकै दुर्घटना भएको हो। डुंगामा 25 जना भन्दा धेरै थिए। उनीहरू भोज खान जाने क्रममा नदीमा डुंगा डुब्दा डुबेर पल्टिएको खबरमा उल्लेख गरिएको छ। लम्बो खबरमा अब खेल खबरमा नेपाल सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरिएको छ। खेलकुदको विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतीका तेन्जिङ शर्मा र महिला कब्बडी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ। यसअघि असोज 23 गतेको मन्त्री परिषदको बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय समेत गरिएको थियो। हामी हेलम्बो खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बो खबरका मुख्यमुख्य शीर्षकहरू पुनः। दशैंको मुखमा शक्तिपीठ दर्शनमा प्रधानमन्त्री शाह, काभ्रेमा अवस्थित पलाञ्चोक भगवतीको दर्शन, 13 देशको प्रस्तावित राजदूतको सुनवाई सकियो, अनुमोदनका बारेमा निर्णय गर्न समितिमा छलफल। नेकपा एमाले 2 सांसदहरूलाई सोधी स्पष्टीकरण, पाठकलाई सभापति पदबाट फिर्ता बोलाउने निर्णय, नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। भारतको बिहारमा डुंगा पल्टिँदा बाल बालिका सहित 14 जनाको ज्यान गयो र विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र प्रधान गुरूङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष सुदीप श्रेष्ठ, चौतारा सागरचोक गढी नगरपालिका, वडा नम्बर 2, परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। प्रमुख टासी लामा तथा उपप्रमुख सुनिता अधिकारी पाँच पोखरी थाङपल गाउँपालिका परिवार सिन्

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष टेक बहादुर तामाङ, चौतारा सागर, चौगडी नगरपालिका, वडा नम्बर 3, परिवार सिन्धुपा।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: युवराज दुलाल प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 2 सिन्धुपाल्चोक।
2: एलम्बु FM 89.6 MHz।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई क्रिस्टी अभिवादन। जय मसीह। मलाई विश्वास छ तपाई परमेश्वरको अनुग्रहमा, उहाँको आशिषमा खुशी हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ। आउनुहोस् हामी वचन अध्ययनतर्फ अगाडि बढ्नेछौ। आज म तपाईँको बीचमा मत्तीको पुस्तक 13 अध्यायको 24 पाठ गर्दै जानेछु। शीर्षकमा यहाँ लेखिएको छ, सामाको दृष्टान्त। यीशु प्रभुले आफ्ना चेलालाई विभिन्न किसिमका दृष्टान्तहरू अथवा उदाहरणहरू दिएर चाहिँ स्वर्गको राज्यको बारेमा, परमेश्वरको बारेमा बताउँदै हुनुहुन्छ। अनि चेलाहरूलाई पनि यीशु प्रभुले उहाँले भन्दै गर्नुभएको स्वर्गको राज्य के हो त, उहाँले हामीलाई सुनाउँदै गर्नुभएको, सिकाउँदै गर्नुभएको शिक्षा चाहिँ के हो त खासमा भनेर जान्ने एउटा उत्कट इच्छा राखेर धेरै चेलाहरू सँगसँगै अन्य मानिसहरूले पनि यीशुलाई पछ्याएको हामीले पाउँदछौं। त्यसकारण यीशुले मानिसहरूलाई बुझाउनको लागि उहाँले विभिन्न किसिमका उदाहरणहरू दिएर स्वर्गको राज्यका बारेमा बताउँदै हुनुहुन्छ। यहाँसम्म आइपुग्दा यीशु ख्रीष्टले सामाको दृष्टान्तको बारेमा बताउँदै स्वर्गको राज्यको बारेमा आफ्ना चेलाहरूलाई केही कुरा बताउँदै हुनुहुन्छ। आउनुहोस् हामी पाठ गर्दै जानेछौ। यो दृष्टान्तबाट यीशु ख्रीष्टले तपाई र मलाई के सिकाउँदै हुनुहुन्छ हामी सुन्दै जानेछौ। यीशुले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनुभयो। स्वर्गको राज्य एकजना मानिसको जस्तो हो, जसले आफ्नो खेतमा असल बिउ छर्यो, तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो र गहुँका बीचबीचमा सामाहरू छरेर गयो। जब बोट निस्केर त्यसमा दाना लागे, तब सामा पनि देखा पर्यो। घरका मालिकका कमाराहरूले आएर उसलाई भने, हजुर, के तपाईँले आफ्नो खेतमा असल बिउ छर्नु भएको होइन? त्यहाँ सामा कहाँबाट आयो? घरको मालिकले तिनीहरूलाई भन्यो, कुनै शत्रुले यसो गरेको हो। कमाराहरूले उसलाई भने, के हामी गएर ती बटुलौं? तर उसले भन्यो, त्यसो नगर, नत्र त तिमीहरूले सामा उखेल्दा गहुँ समेत उखेल्नेछौ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देऊ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्नेछु, पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख। आमेन। यहाँसम्म हामीले हेर्यौं, एउटा किसानको कुरा गरिएको छ, एउटा मानिसको कुरा गरिएको छ, एकजना असल मानिस जसले एउटा खेती किसानी गर्छ र उसले आफ्नो खेतमा असल बिउ उमार्न चाहन्छ, उसले असल खेती गर्न चाहन्छ। त्यही उद्देश्यका साथमा उसले आफ्नो खेतमा राम्रो ढंगले मलजल गर्छ, उसका मानिसहरूले खनजोत गर्छन् र त्यो खेतमा असल बिउ छरेको हामीले पाउँदछौ। हामीलाई पनि थाहा छ, हामी नेपालीहरू विभिन्न तौरबाट हामी खेती किसानी गरि नै रहेका छौं। हामी आफ्नो बारीमा राम्रो कुरा फलाउनलाई, हाम्रो खेतबाट राम्रो अन्न उब्जाउनको लागि पक्कै पनि हामी दुःख गर्छौ, परिश्रम गर्छौ। एकदमै हामी चाहिँ हाम्रो बाली नाली एउटा राम्रो होस्, त्यसले असल फल दियोस्, भोलि गएर त्यो विषयमा खराब भएर

बिग्रिएर हानि नोक्सान भएर नजाओस् भन्नका लागि त्यो खेतको राम्रोसँग रेखदेख गर्छौं, मलजल गर्छौं, त्यसमा चाहिने हामीले मलहरूको प्रयोग गर्छौं, पानीहरूको व्यवस्था गर्छौं, अनि खेतमा बेला बेलामा हामीले वास्ता फिक्री गरेर त्यसको

असल मानिसको उब्जनीलाई, परिश्रमलाई, मेहनतलाई खराब तुल्याउनको लागि, त्यसको उत्पादन घटाउनको लागि चाहिँ त्यो एउटा खराब प्रकृतिले, खराब उद्देश्यले चाहिँ त्यो काम गरेको हामीले भेट्दछौ। र यहाँ असल मानिसले चाहिँ यो कुरा थाहा पाउँदछन्, उनका काम गर्ने मानिसहरूले ती मानिसलाई प्रश्न गर्दछन् कि तपाईँले त असल बिउ छर्नु भएको होइन र कसरी यहाँ सामा उब्जेर आयो? तब ती असल किसानले भन्दछन् कि यहाँ कोही शत्रुले आएर यो सामा छरेर गएको हो। त्यसपछि कमारहरूले भन्दछन् कि हामी त्यसलाई उठखलेर फालौं, त्यसलाई हामीले बटुलेर फालौं त भनेर उनीहरूले प्रश्न गर्दछन्। तर किसानले के भन्दछन् भने होइन, त्यसो नगर, तर अन्तिमसम्म जबसम्म त्यो गहुँले अन्न दिँदैन तबसम्म, जबसम्म ती गहुँ हुर्केर ठूलो हुँदैनन् तबसम्म ती सबैलाई एकैसाथ बढ्न देऊ। तर अन्तिममा के हुनेछ भने जब फसलको समय हुनेछ अथवा जति बेला हामीले अन्न बटुल्ने समय हुनेछ, त्यो बेलामा चाहिँ ती सामाहरूलाई जो खराब एउटा शत्रुले रोपेको एउटा झारपात हो, एउटा खान नमिल्ने त्यो वनस्पति हो, त्यसलाई चाहिँ अलग छुट्याऊ, त्यसलाई काटेर त्यसलाई चाहिँ जलाउनको लागि बिटा बाँध भनेर किसानले भन्दछन्। तर गहुँ चाहिँ, असल अन्न चाहिँ उनले के भनेका छन् भने त्यसलाई आफ्नो ढुकुटीमा राख भनेर भनेको हामीले पाउँदछौ। यहाँसम्मको कथा हामीले यहाँ दृष्टान्त ईश्वरकृष्णले आफ्ना चेलाहरूलाई बताउँदै हुनुहुन्छ। अनि यो सबै के का बारेमा भन्दै हुनुहुन्छ भने यो एउटा स्वर्गको राज्यको बारेमा भन्दै हुनुहुन्छ। हामीलाई थाहा छ जब हामी प्रभु येशूलाई विश्वास गर्छौ, त्यसपछि हाम्रो मुक्तिदाता उद्धारकर्ता उहाँ नै हुनुहुन्छ भन्ने कुरालाई हामीले स्वीकार्छौं, र त्यसपछि हामी थाहा गर्छौं कि बाइबलले भने अनुसार हामी आत्मिक तौरबाट परमेश्वरको राज्यमा हामी प्रवेश गर्दछौं, हामी स्वर्गको राज्यमा हामी प्रवेश गर्दछौं। र साँच्चै पनि हामी मरिसकेपछि हाम्रो यो संसारिक शरीर, यो पार्थिव शरीरबाट हामी विदा भएपछि हामी आत्मिक रूपमा परमेश्वरको त्यो भवनमा, स्वर्गको राज्यमा सदाका लागि हामी रहन्छौं। बाइबलले यो कुरा बताउँदछ। अनि जब हामीले संसारमा हुँदाखेरि येशूख्रीष्टलाई विश्वास गर्छौं, तब हामी आत्मिक तौरबाट उहाँको राज्यमा प्रवेश गरेका हुन्छौं। त्यसकारण परमेश्वरले भन्दै हुनुहुन्छ कि स्वर्गको राज्य एउटा सामाको दृष्टान्तबाट, एउटा किसान जस्तो हो। किसानले जब त्यहाँनिर खेतीपाती गर्छन्, अन्न उब्जाउने कोशिश गर्छन्, असल बिउ छर्छन्, तर त्यसै बीचमा त्यहाँ केही शत्रुले, केही खराब मानिसहरूले त्यहाँ के गर्छन् भने सामा पनि छर्दछन्। अनि त्यो सामा छरेपछि त्यो एउटा निश्चित समयपछि फलेर जान्छ। तर अन्तिमको समयमा उहाँले, एउटा किसानले जसरी अन्नलाई, एउटा असल अन्नलाई आफ्नो ढुकुटीमा राखेको जसरी, र केही खराब ती सामालाई चाहिँ छुट्याएर जलाउनको लागि, भस्म गर्नको लागि छुट्याए जसरी, परमेश्वरले पनि अन्तिमको दिनमा न्याय गर्नुहुन्छ भन्ने कुरा यहाँबाट बताउन खोजिएको छ। म तपाईँलाई यही मत्ती 13 अध्यायको 36 पदबाट फेरि पढ्न गइरहेको छु। यहाँ उक्त दृष्टान्तको अर्थ येशूख्रीष्टले फेरि बताउँदै हुनुहुन्छ, विस्तृत रूपमा बताउनु भएको छ, हामी हेर्दै जानेछौ। सामाको दृष्टान्तको अर्थ, तब उहाँ भीड़लाई छोडेर घरमा जानुभयो र उहाँका चेलाहरूले उहाँ कहाँ आएर भने, खेतको सामाबारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो। प्रियहरू, यहाँनिर येशूले बताउँदै हुनुहुन्छ कि त्यहाँ जुन किसानको कुरा गरिएको छ, एउटा असल मानिसको कुरा गरिएको छ, जसले आफ्नो खेतमा बिउ छर्दछ, र त्यो बिउ छर्ने चाहिँ यहाँ येशूले बताउँदै हुनुहुन्छ कि ऊ चाहिँ मानिसको पुत्र हो, अर्थात उहाँले आफूले आफूलाई प्रकट गर्दैनन्छ। बिउ छर्ने चाहिँ येशूख्रीष्ट हुनुहुन्छ, जसले वास्तवमा संसारमा उहाँको राज्यमा मानिसहरूलाई प्रवेश गराउनको लागि, स्वर्गको राज्यका लागि हकदार बनाउनको लागि उहाँले आफ्नो बलिदान दिनुभयो। उहाँलाई जसले चाहिँ आफ्नो मुक्तिदाता, उद्धारकर्ता भनेर विश्वास गर्दछ, ती मानिसहरू पक्कै पनि स्वर्गको राज्यमा प्रवेश गर्दछन्। त्यसपछि 38 पदमा यहाँ बताइएको छ, खेत चाहिँ संसार हो। खेत चाहिँ यो संसार हो। संसारमा धेरै थरीका मानिसहरू छन्, तर परमेश्वरले यो संसारमा एउटा असल बिउ चाहिँ छर्नुभयो। त्यो के हो हामी हेर्दै जानेछौ। यहाँ बताइएको छ कि असल बिउ चाहिँ स्वर्गको राज्यको सन्तान हो।

0: र बताइएको छ। राज्यको सन्तान भनेको जसले येशूलाई विश्वास गर्दछ त्यो चाहिँ स्वर्गको राज्यमा प्रवेश गर्दछ। बिउ चाहिँ स्वर्गको राज्यमा प्रवेश गरेका ती सन्तानहरू हुन्, जस्तै तपाईँ र मैले येशूलाई विश्वास गरेका छौं, उहाँलाई हामीले उद्धारकर्ता, हाम्रो मुक्तिदाता, हाम्रो पापहरू छुटाइलाने परमेश्वर भनेर विश्वास गरेका छौं। बाइबलमा भनिएको छ असल बिउ चाहिँ तपाईँ र म हौं, राज्यको सन्तान हो र सामा चाहिँ दुष्टको सन्तान हो भनेर यहाँ बताइएको छ। अब सामा चाहिँ दुष्टको सन्तान भनेर बताइएको छ, ती सामाहरू चाहिँ रोप्ने को हो भन्दाखेरि यहाँ बताइएको छ कि सामा रोप्ने शत्रु चाहिँ दियाबलस हो। अब यहाँ दुईवटा सन्तानको बारेमा अथवा दुईवटा बिउको बारेमा कुरा गरिएको छ। असल बिउ भनेको हामी जान्दछौं कि तपाईँ र म जसले येशू ख्रीष्टलाई विश्वास गरेका छौं, उहाँलाई चाहिँ आफ्नो मुक्तिदाता भनेर, आफ्नो पापहरू हाम्रो प्रायश्चित गरेर, हामी पापी रहेछौ, अब हामीलाई उद्धार र मुक्तिको खाँचो छ, हाम्रो लागि येशू ख्रीष्ट आजभन्दा 2000 वर्ष अगाडि यस संसारमा मानव रूप धारण गरेर, मानव चोलामा उहाँ आउनु भएर एउटा सिद्ध परमेश्वर मानिसहरूको लागि उहाँ बलिदान हुनुभयो, उहाँको रगतद्वारा तपाईँ र हामी मानिसहरूको पापहरू क्षमा भयो भनेर जब हामीले विश्वास गर्छौं, आफ्नो पापहरू मानिलिन्छौं र हामी स्वीकार्छौं कि येशू प्रभु नै हाम्रो मुक्तिदाता उद्धारकर्ता हुनुहुन्छ। अनि बाइबलमा यहाँ बताइएको छ यो दृष्टान्तमा कि असल बिउ चाहिँ राज्यको सन्तान हो, स्वर्गको राज्यको सन्तान तपाईँ र म, अनि दुष्ट चाहिँ को हो भन्दाखेरि दुष्ट चाहिँ सामा त्यो दुष्टको सन्तान हो। अब यहाँ दुष्टको सन्तान भनेर हामीले कसरी लिन सक्दछौ भने सामा जो हेर्दाखेरि चाहिँ बिउ जस्तै देखिन्छ, हेर्दाखेरि चाहिँ एउटा जसरी गहुँको बिउ हामीले छरेपछि गहुँ जसरी त्यो बिरुवा भएर पलाएर जान्छ, ठूलो हुँदै जान्छ, हेर्दाखेरि सामा पनि त्यस्तै देखिन्छ। सानोमा त्यो बोटहरू उम्रिँदै जाँदाखेरि एउटै हो जस्तो लाग्छ, हेर्दाखेरि ठ्याक्कै बिउ जस्तै देखिने, तर जब फल दिने समय आउँछ, जब छुट्टिने समय आउँछ, असल बिउ चाहिँ उसले आफ्नो असल अन्न दिन्छ, उसले फल दिन्छ, तर सामाले चाहिँ फल दिँदैन। त्यसले के गर्छ भने उसले भएको बिउलाई पनि हानि नोक्सानी पुर्याउने काम गर्दछ। त्यो त केवल फाल्नको लागि, त्यसलाई चाहिँ यहाँ भनिए अनुसार त्यसलाई भस्म गर्नको लागि, काटेर त्यसलाई चाहिँ जलाउनको लागि तयार गरिन्छ, त्यसको कुनै अर्थ हुँदैन, हेर्दाखेरि एउटै देखिन्छ। त्यसकारण यहाँ दुष्टको सन्तान त्यस्तोलाई भनिएको छ जसले येशूको चेलाको नक्कल गर्दछ, जसले साँचो रूपमा चाहिँ येशूलाई पछ्याएको हुँदैन, येशूलाई आफ्नो मुक्तिदाता उद्धारकर्ता भनेर पछ्याएको हुँदैन, तर उसले केवल विश्वासी भएको नाटक र नक्कल गरेको हुन्छ। त्यसकारण यहाँ बताइएको छ कि स्वर्गको राज्यको बारेमा, स्वर्गको राज्यमा दुई किसिमका ती बिउहरू हामीले देखेका छौं, असल बिउ र खराब बिउ। असल बिउको बारेमा चाहिँ यहाँ स्वर्गमा जसले येशूलाई विश्वास गरेका छन् त्यसलाई चाहिँ असल बिउको रूपमा बताइएको छ भने खराब बिउको बारेमा यहाँ बताइएको छ कि ती सामा जो दुष्टको सन्तान हो। त्यसकारण चाहिँ यहाँ अगाडि हामीले हेर्दै जानेछौ त्यो खराब अथवा दुष्ट त्यो सामा चाहिँ रोप्ने काम कसले गर्छ भन्दाखेरि त्यो रोप्ने काम चाहिँ दुष्ट आत्माले गर्दछ, त्यो रोप्ने चाहिँ शत्रुको हो भने दियाबलस हो। हामीलाई थाहा छ दियाबलस शुरूबाट नै परमेश्वरको राज्यको विरूद्धमा चाहिँ आवाज उठाइरहेको छ। दुष्ट आत्माले कहिले पनि परमेश्वरको राज्यमा चाहिँ असल काम भएको देख्न चाहँदैन। जब तपाईँ र मैले येशू ख्रीष्टलाई विश्वास गर्दछौ त्यसपछि तपाईँ र मेरो पापहरू हामीले मानिलिन्छौ र उहाँलाई उहाँसम्म हामी पश्चाताप गर्दछौ त्यसपछि दियाबलसले तपाईँ र मलाई कुन बेला तपाईँ र हामीलाई विश्वासबाट च्युत गरौं भनेर हाम्रो पछि लागेको हुन्छ। अनि हाम्रो बीचमा एउटा असल विश्वासीको, साँच्चीकै एउटा विश्वासीको नक्कल गर्दै, येशूलाई विश्वास गर्ने अनुयायीको एउटा नक्कल गर्दै खराब दुष्ट चाल भएका मानिसहरू पनि हाम्रो बीचमा हामीले देख्न सक्दछौ, जसलाई हामीले झुटा शिक्षा भनेर बुझ्न सक्दछौ। झुटो शिक्षकहरू हाम्रो बीचमा प्रशस्त मात्रामा हामीले देख्न सक्दछौ, झुटा अगमवक्ताहरू हाम्रो बीचमा प्रशस्त मात्रामा देख्न सक्दछौ। तपाईँ हाम्रो विश्वासलाई, तपाईँ हाम्रो आस्थालाई ठेस पुर्याएर, तपाईँ र हाम्रो येशूमाथिको विश्वासलाई चाहिँ च्युत गर्दै, त्यसबाट हाम्रो मनलाई, हाम्रो विश्वासलाई ढलमलाउने किसिमका शिक्षाहरू विभिन्न किसिमका खराब व्यक्तिहरूले गर्दछन्। पक्कै पनि हामीले देख्दछौ सामाले गहुँलाई, एउटा साँचो बिउलाई हानि नोक्सान पुर्याउँदछ। हेर्दाखेरि एउटै देखिन्छ, चर्चमा गएको जस्तो देखिन्छ, मण्डलीमा उपस्थित भएको जस्तो देखिन्छ, तर शिक्षाहरू गलत हुन्छन्। आज तपाईँ र हामी विश्वासीहरूको जीवनमा सबैभन्दा चुनौतीको कुरा चाहिँ संसारको मानिसहरूसँग होइन, तर एउटा भेडाको रूप धारण गरेर आउने भुवासाहरूसँग हामी सुरक्षित रहनुपर्छ। हेर्दाखेरि सुन्दाखेरि बाइबलबाट शिक्षा सिकाएको जस्तो देखिन्छ, तर वास्तविक रूपमा जुन प्रेरितीय शिक्षा येशु ख्रीष्टको मृत्यु उहाँबाट मात्रै छुटकारा, पाप छुटकारा छ, उहाँबाट मात्रै हाम्रो अनन्त जीवन हामीले सुनिश्चित गर्न सक्छौ भन्ने कुरा भन्दा विपरीतको शिक्षा हामीहरू बीचमा चाहिँ विभिन्न व्यक्तिहरूले ल्याएर हाम्रो विश्वासबाट हामीलाई भड्काउने काम गरिरहेको हामीले पाउँदछौ। त्यसकारण यहाँ हामी होसियार रहनु पर्दछ। अब यहाँ हामीले पढ्दै जाँदाखेरि फसलको समय चाहिँ युगको अन्त्य हो भनेर बताइएको छ, खेतालाहरू स्वर्गदूत हुन् भनेर यहाँनिर व्याख्या गरिएको छ। अब फसलको समय भनेको जति बेला फल फल्ने समय हो, जति बेला चाहिँ युगको अन्त्य हुन्छ, बाइबलमा बताइएको छ कि सबैको न्याय हुन्छ, त्यति बेलामा चाहिँ ती गलत अगमवक्ताहरू, झुटा शिक्षकहरू हाम्रो बीचमा भ्रमात्मक, हाम्रो विश्वासलाई चाहिँ डर्मराउने किसिमका शिक्षा दिने ती व्यक्तिहरू, उनीहरूको न्याय हुनेछ। र जसरी यहाँनिर खेतालाले एउटा असल बिउलाई चाहिँ आफ्नो भकारीमा, आफ्नो ढुकुटीमा राखेका छन्, तर खराबलाई जलाउनको लागि राखेका छन्, परमेश्वरले पनि त्यसरी छुट्टाउनुहुनेछ, परमेश्वरले पनि त्यसरी न्याय गर्नुहुनेछ। 40 पदमा यसरी लेखिएको छ, जसरी सामा उख्लेर आगोमा भस्म गरिन्छ, युगको अन्त्यमा पनि यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र पाप गर्न लगाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन् र तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र धारा खिच्नेछन्। तब धर्मीजनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्। जसको कान छ त्यसले सुनोस्। यहाँ बताइए अनुसार चाहिँ हाम्रो संसारमा त्यस्ता झुटा अगमवक्ताहरू, झुटा शिक्षकहरू प्रशस्त मात्रामा देख्न सक्दछौ, जसले येशु ख्रीष्टको जुन एउटा मुक्तिको सन्देश छ, आशाको सन्देश छ, येशु ख्रीष्टबाट मात्रै मुक्ति र उद्धार प्राप्त गर्न सकिन्छ भन्ने कुरा भन्दा गलत शिक्षा सिकाएर तपाईँ र हाम्रो विश्वासमा बाधा ल्याउने काम गरिरहेका छन्। ती व्यक्तिहरूको न्याय हुनेछ र पक्कै पनि जसले उहाँलाई अन्तिमसम्म, जसले उहाँलाई आफ्नो त्यो न्यायको दिनसम्म पक्रिराख्दछ, जसरी तपाईँ र मैले अहिले परमेश्वरको वचनलाई पक्रिराखेका छौं, जसरी तपाईँ र मैले अहिले आफ्नो विश्वासमा हामी डगमगाएका छैनौं, तर जस्तोसुकै परिस्थितिमा पनि ती हाम्रो बहकाउने शिक्षाहरूको पछि नलागिकन तपाईँ हामी सचेत भएर धर्मशास्त्र बाइबलको हरेक वचनलाई आत्मसात गर्दै हामी अगाडि बढ़िरहेका छौं, तपाईँ र हामी एउटा धर्मीजन परमेश्वरले अन्तिमको दिनमा हामीलाई एउटा सूर्य जस्ता चम्किला बनाउनेछन् भनेर बाइबलमा बताइएको छ। अन्तिमको न्यायको दिनमा तपाईँ र हामीलाई परमेश्वरले आफ्नो बाहुलीमा च्याप्नुहुन्छ, तर गलत मानिसहरूलाई, दुष्ट मानिसलाई परमेश्वरले छुटाउनुहुन्छ र जलाउनको लागि, भस्म गर्नको लागि फालिदिनुहुनेछ। त्यसकारण प्रियहरू, आजको यो समय, यो कार्यक्रम जीवनको वचन मार्फत म तपाईँलाई उत्साह दिन चाहन्छु। तपाईँ हामी परमेश्वरको राज्यमा अगाडि बढ़िरहेका छौं, दिन प्रतिदिन हामी धर्मशास्त्र बाइबल अध्ययन गर्ने कुराहरूमा नथाकौं, हामी दिन प्रतिदिन संगतिमा परमेश्वरको लागि उत्साहित भएर अगाडि बढ़ने कुराहरूमा नथाकौं, हामी दिन प्रतिदिन हाम्रो मण्डलीको सेवकाईमा हामी दिन प्रतिदिन उत्साहित भएर अगाडि बढ़ने कुराहरूमा हामी नथाकौं, प्रार्थना गर्नमा हामी जोशिलो हुँदै अगाडि बढ़ौं, हाम्रो विश्वासमा हामी अडिग रहौं, हामी स्थिर रहौं, हामीले जे कुरा हामीले बुझिएर हामीले परमेश्वरलाई विश्वास गरेका छौं हाम्रो आफ्नो विश्वासमा हामी स्थिर रहन सकौं। र विभिन्न किसिमका शिक्षाहरूले जसले तपाईँ र मलाई भहकाउँछ, जसले तपाईँ र मलाई विभिन्न समयमा प्रलोभन पार्ने, तपाईँ र मेरो विश्वासलाई डगमगाउने किसिमका शिक्षाहरू तपाईँ र हाम्रो बीचमा आउँछन् भने त्यसबाट हामी होसियार रहौं, चनाखो रहौं र ती कुराहरूबाट अलग रहेर परमेश्वरको धार्मिकतामा हामी स्थिर रहन सकौं। हुन्छ, आजको यो कार्यक्रमबाट र वचनको सेवकाईबाट म तपाईँको बीचबाट बिदा हुन्छु। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने भाषाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: Time check. It's 7 PM. अहिले साँझको 7 बजेको छ।

0: पानीको कुकुर जान्छ जान्छ हे यहाँ छ आउने भइहाल्यो काम मम्मी घर ठिक छैन फर्केर
1: हे जाम भन्छ त पानी

उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: श्रृङ्खलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्ब एफएमबाट प्रसारण भइरहेको आजको पहिलो खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 29 गते बिहिबार, आश्विन शुक्ल पञ्चमी तिथि, इस्वी सन् 2026 अक्टोबर 15 तारीख, नेपाल सम्बत 1146। आज ग्रामीण महिला दिवस पनि। आज बिहान सूर्य उदय 6:04 समयमा हुँदैछ भने सूर्य अस्त भने साँझ ठिक 5:33 समयमा हुनेछ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। भटेकोशी बाढ़ी पीड़ितलाई 4108 परिवारलाई 45,000 दरले नगद राहत वितरण। 3 दिने भारत भ्रमण सकेर गृहमन्त्री स्वदेश फिर्ता। भारत, चीन र अमेरिका सहित 10 देशको प्रस्तावित राजदूतको नाम सुनवाई समितिबाट अनुमोदन। नेकपा एमाले 2 सांसदलाई सोधे स्पष्टीकरण। पाठकलाई सभापति पदबाट फिर्ता बोलाउने निर्णय। बर्खाको उत्तरी क्षेत्रमा आएको भीषण बाढ़ीमा 930 जनाको हेलिकप्टरबाट उद्धार। नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। र लिसाङको पाखर कप फुटबल प्रतियोगिता औपचारिक रूपमा शुरू। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। मनसून निष्क्रिय भएसँगै मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी पठाउन पुनः सुचारू गरिएको छ। मेलम्ची खानेपानी विकास समिति पाँच पोखरीको अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका एक अम्बथान स्थित आयोजनाको हेडबक्समा पानी धमिलो भएपछि गत असार 19 गतेदेखि मनसून अवधिभर काठमाडौँमा पानी पठाउने कार्य बन्द गरिएको थियो। मनसून निष्क्रिय भएसँगै हिजो 28 गते दिउँसो 1 बजेदेखि आयोजनाको सुरुङ्ग मार्ग स्थित हेडबक्सबाट काठमाडौँमा पानी पठाउन थालिएको समितिले जनाएको हो। समितिका मनसूनका कारण खोलामा पानीको बहाव बढ़ने र धमिलो पानीका कारण आयोजनाको सञ्चालनमा समस्या आउन सक्ने भएकाले वर्षायाममा पानी पठाउने कार्य बन्द गरिएको थियो। मौसम अनुकूल भएसँगै पुनः पानी पठाउन शुरू गरिएपछि काठमाडौँवासीलाई खानेपानी आपूर्तिमा सहज हुने अपेक्षा समेत गरिएको छ। जिल्ला बजार अनुगमन समितिले सिन्धुपाल्चोकले 12 विषय नगरपालिका र बलेफी गाउँपालिकामा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाद्यान्न पसलहरूको अनुगमन गरिएको छ। 2083 असोज 28 गते अर्थात हिजो गरिएको अनुगमनका क्रममा 20 व्यावसायिक फर्मको अनुगमन गरी भरी निरीक्षण गरिएको थियो र यसै गरी अनुगमनका क्रममा केही होटलमा सरसफाईको कमी रहेको, बासी तथा सडे गलेका खानेकुना फ्रिजमा भण्डारण गरी बिक्रीका लागि राखिएको, म्याद नागिएका सामग्री बिक्रीका लागि राखिएको तथा इजाजत पत्र नलिई मदिरा बिक्री वितरण गर्ने गरिएको पाएको छ। यसै गरी खाद्यान्न तथा ग्यास पसलमा म्याद नागिएका सामग्री बिक्रीका लागि राखिएको र त्यसमा ग्यास बिक्री निर्धारित मूल्यभन्दा बढ़ी रकम लिने गरेको समेत पाएको अनुगमन समितिले जनाएको हो। अनुगमनका क्रममा कैफियत भेटिएका 12 होटल र खाद्यान्न पसलबाट 1,00,000 रूपियाँ राजस्व संकलन गरिएको छ। साथै 13,510 रूपियाँ बराबरको म्याद नागिएका सामग्री जफत गरी नष्ट गरिएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षण गर्दै बजारमा गुणस्तरीय वस्तु र सेवा सुनिश्चित गर्न अनुगमनलाई प्रभावकारी बनाएको समितिले जनाएको छ। विगत केही महिनादेखि आयत ठप्प रहेको सिन्धुपाल्चोक जिल्लाको तातो पानी नाका आगामी असोज 32 गते शनिबारदेखि आंशिक रूपमा केही समयका लागि खुल्ने भएको छ। नाका खुल्ने भएसँगै लामो समयदेखि रोकिएको आयत व्यापारपूर्ण सञ्चालनमा हुने अपेक्षा गरिएको छ। नाका बन्द हुँदा प्रभावित भएका व्यवसायी तथा व्यापारिक गतिविधिमा समेत यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। नाका खुल्ने भएपछि चीनसँगको व्यापारिक आउवा गमन सहज हुने र आयातमा निर्भर व्यवसायहरूलाई समेत राहत